0: 16 से 18 सेंटीमीटर कुतर का एक गोल केक का सांचा तैयार करें। अगर आपके पास केक का सांचा नहीं है तो छोटी हांडी भी इस्तेमाल कर सकते हैं। आपको गत्ते के एक टुकड़े की भी ज़रूरत होगी ताकि चावलों को सांचे में बिठा सकें। गत्ते के टुकड़े को दायरे की शक्ल में काटें जिसकी चौड़ाई इतनी हो कि सांचे के अंदर फिट हो जाए और उस पर प्लास्टिक रैप चढ़ा दें। केक के सांचे में प्लास्टिक रैप लगाएं और अज्जा की तहें लगाना शुरू कीजिए। जो चीज़ केक के सबसे ऊपर होगी उसे पहले सांचे के पेंदे में डालिए।
1: आधे सफ़ेद चावल सांचे के अंदर डालें। चावल को बराबर से फैला दीजिए। गत्ते के दायरे को इस्तेमाल करते हुए चावलों को नीचे दबाएं। इससे केक की सतह हमवार हो जाएगी। उसके बाद शीता के मशरूम के स्लाइसेस से जायद पानी निकालकर उन्हें केक की पूरी सतह पर फैला दीजिए। अगली तह बाकी बचे हुए सफ़ेद सुशी राइस की होगी, जिसे गत्ते के दायरे से नीचे दबाएं। फिर गाजर की पट्टियों से जायद पानी निकालें और उन्हें बराबर से फैला दें। तिलों वाले सुशी राइस शामिल करें और अपना वजन डालते हुए जोर से गत्ते के दायरे से दबाएं।
2: 寿司ケーキの土台はこの型に入れたまま持っていきましょう。
1: パーティーメンに行って、僕、寿司ケーキサンチェメヒラッキー、ビンディオンケスライセス、オーキンチータマゴコ、ダポメラッキー、アプネサーティレジャネセペレ、スモークサーマンコ、グラブケ、プルキー、シャカルディチェ。
0: サーマンケスライスコ、ロンバイメ、アダーカートレン。インコハム、アート、グラボケ、シャカルディンギ。ハットクレコ、チョプスティケ、グッドラベッカ、グラブケ、プルキー、サーフバナリチェ。जब गुलाब के फूल बन जाए तो चॉपस्टिक निकाल लें। इसके बाद हम मायोनीज तैयार करेंगे। एक छोटी प्लास्टिक की थैली में 2 या 3 खाने के चम्मच मायोनीज डालें। थैली के मुंह को रबड़ बैंड से बांध दें। बाद में जब केक को सजाना हो तो थैली के नीचे के एक कोने को काट लें और दबाकर बाहर निकालें।
1: जब आप पार्टी में पहुंच जाएं तो एक प्लेट में केक को उलट दीजिए। सबसे ऊपर किंची तमागो छिड़क दें। मायोनेज की थैली को एक कोने से 5 मिलीमीटर काटें और दबा कर बाहर निकालें। केक के बालाई किनारे पर गोल घुमाते हुए लगा दीजिए। सितारों की शक्ल की भिंडियां मायोनेज पर तरतीब से लगाकर सामन केक गुलाबों से सजा दीजिए। लीजिए, सुशी केक तैयार है।
2: मोचियोरी नो पार्टी रियोरी निवा मोची हकुबु टोकी नी कुजुरेज़ु।
1: पॉटलक पार्टियों के लिए वो डिशें मौजू होती हैं जो कई घंटे गुजरने के बाद भी अपनी साख और जायका बरकरार रखें। बच्चे और बड़े दोनों ही सुशी केक से लुत्फंदोज होंगे। खूबसूरती से सजाकर सबको हैरान कर दीजिए।
0: और सामने अब वक्त हुआ है कैच ऑफ द डे सेगमेंट का। आज हम बात करेंगे मुख्तलिफ अकसाम की ओशी जूशी या दबाई हुई सुशी का। तो सोफिया, सुशी के लफ्ज़ से आपके दिमाग में कौन सा तसव्वुर आता है?
1: गुल, मेरे दिमाग में जो एक आता है कच्ची मछली का टुकड़ा और उस एक लुकमे के बराबर सुशी राइस के साथ।
0: इसे निगीरी जूशी कहते हैं। इसके अलावा माकी जूशी यानी सुशी रोल और चिराशी जूशी यानी जिसके ऊपर कई अकसाम के अज्जा सजे होते हैं भी होती है। लेकिन आज हम जो सुशी केक बना रहे हैं वो ओशी जूशी की एक किस्म है।
1: इस किस्म की सुशी में सिरके वाले चावलों और मछली को एक सांचे में डालकर दबा दिया जाता है।
0: ओशी जूशी की तारीख निगीरी जूशी या माकी जूशी से भी ज्यादा पुरानी है। जापान के मुख्तलिफ इलाकों की अपनी मुनफरिद ओशी जूशी है जो इस इलाके की खसूसियात की अक्कासी करती है। बोहिरा जापान के किनारे वाके तोयामा प्रिफेक्चर के लोग मासू जूशी बनाते हैं, जो नमक और सिरके के जायके वाली ट्राउट मछली और सुशी राइस से बनाई जाती है। बांस के पत्तों को लकड़ी के एक डिब्बे में रखते हैं। ट्राउट और चावलों को उससे ढक दिया जाता है। डिब्बे पर वजन रखकर सख्ती से दबाया जाता है। खाने से पहले आप बांस के पत्तों को उतार लें और बांस की खुशबू से लुत्फंदोज हों जो कि चावलों में बस जाती है। जापान का कदीम दारुल हुकूमत नारा अपनी काकिनो हाजूशी की वजह से जाना जाता है, जो सिरके वाले चावलों पर नमक वाली मछली के बारीक स्लाइस रखकर एक मुस्ततील सांचे में मजबूती से दबाकर बनाई जाती है और उन्हें छोटे टुकड़ों में काटकर जापानी फल के पत्तों में लपेट दिया जाता है। ہیروشیما پریفیکچر کے کی کاکو زوشی بھی کئی تہوں پر مشتمل سختی سے دبائی گئی سوشی کی ایک قسم ہے، جسے رنگ برنگی سجاوٹ مثلاً دیمبو یعنی گلابی رنگ کے مچھلی کے فلیکس، شیتا کے مشروم اور کنچی تماغو سے سجایا جاتا ہے۔
1: گلس کا مطلب ہے کہ ہم جاپان کے مختلف علاقوں میں جا کر کئی اقسام کی اوشی زوشی سے لطف اندوز ہو سکتے ہیں۔
0: سامعین، ابھی آپ سن رہے تھے پروگرام جاپانی کھانے پکائیں، ہمیں امید ہے کہ آپ آئندہ بھی ہمارے ساتھ ہوں۔ واہ جناب، کیا خوبصورت کیک لگ رہا ہے تصویر میں۔
1: ویسے کل یہ تو آپ بھی بنا کر لوگوں پر اپنے سگڑاپے کی خوب دھاک بٹھا سکتے ہیں۔
0: ویسے آپ نے بھی تصویریں دکھائی ہے، اچھا کبھی موقع ہوا تو ضرور کوشش بھی کریں گے۔ ابھی تو یہ بتائیں کہ اگر سامعین سوشی کیک بنانا چاہیں اور انہیں شیتا کے مشروم ہی نہ ملے تو پھر وہ کیا کریں گے؟
1: کوئی بات نہیں، کوئی سا بھی مشروم ملے، مثلاً بٹن مشروم وغیرہ، تو انہیں آج کے پروگرام میں بتائی ہوئی ترکیب سے تیار کر لیں۔ شیتا کے مشروم کیونکہ خشک ہوتے ہیں اسی لیے انہیں پانی میں بھگویا جاتا ہے، فریش یا ٹین پیک والے مشروم کے لیے ایسا کرنے کی بھی ضرورت نہیں پڑے گی۔
0: چلیے یہ مسئلہ تو ہو گیا حل، اب یہ بتائیں کہ وہ گلاب کیسے بنائیں گے؟
1: یہ بڑا مسئلہ ہے،
0: جو اسموک سامن سے تیار کیے گئے ہیں، کیونکہ سامن مچھلی تو اکثر مل بھی جاتی ہے لیکن اسموکڈ سامن ملنا ذرا مشکل ہوتا ہے۔
1: جی، زور کس پہ ہوا ہے؟ اسموک سامن پہ۔
0: جی ہاں،
1: میں نے بھی کافی سوچا کہ کیا کیا جائے۔
0: اچھا،
1: ایک بات سمجھ میں آئی کہ کیوں نہ ہم اس ترکیب میں تیار کی گئی گاجر کی پٹیوں سے گلاب بنا لیں، جس کے لیے ہمیں آدھی کی جگہ پوری گاجر استعمال کرنی ہوگی، اور گاجر والی تہ میں کسی سفید مچھلی کے سلائسز کو سویا سوس، چینی اور نمک میں پکا کر بچھا دیں۔
0: واہ، بھی کیا آئیڈیا ہے، آپ تو پاکستان کی آکی کو وطنابے بن گئی ہے۔
1: ذرا نوازش آپ کی۔
0: تو سامعین، تھوڑی سی رد و بدل کے ساتھ آپ بھی پارٹی سوشی کیک بنا کر لے جائیں اور خوب داد وصول کریں،
1: اور ہاں گھر پر بچوں کے ساتھ مل کر بھی ضرور بنائیں۔
3: یہ این ایچ کے ورلڈ جاپان کی اردو سروس ہے۔ یہ نشریات پاکستان میں رات 9 بجے اور بھارت میں رات 9:30 پر شارٹ ویوز 9440 کلو ہرٹز پر سنی جا سکتی ہیں۔ انٹرنیٹ پر آپ ہمارے پروگرام nhk.jp/اردو پر سن سکتے ہیں۔
1: جی سامعین، پروگرام آپ نے سنا، پسند تو آیا ہوگا اور آئیڈیا بھی بڑا منفرد لگا ہوگا، سوشی کیک۔ ویسے سوشی اب ہمارے ملکوں میں بھی کافی عام ہوتی جا رہی ہے، پاکستان کے بڑے شہروں میں بھی کافی سوشی ریسٹورینٹ بن گئے ہیں، اور اب ڈراموں میں بھی اکثر سوشی کھاتے دکھایا جاتا ہے۔ میں بھی جب پاکستان گئی تو سوشی ریسٹورینٹ جانے کا اتفاق ہوا۔ دلچسپ بات یہ کہ مثال کے طور پر امریکہ میں مقبول کیلیفورنیا رول کی طرح ترمیم شدہ سوشی کی جگہ بالکل جاپان میں دستیاب ٹکیا نما کچی مچھلی کے قتلوں سے بنی سوشی ہم نے وہاں کھائی، اور میری بیٹی کا تو خوشی سے کوئی ٹھکانہ ہی نہیں تھا کہ پاکستان میں بیٹھ کر اپنی پسندیدہ سوشی مل گئی۔ تو آپ لوگ بھی اپنے علاقے میں دستیاب اجزاء سے ہماری ترکیب کے مطابق سوشی کیک بنائیں اور کسی پوٹلک پارٹی میں لے کر جائیں اور خوب داد وصول کریں، اور ہمیں بتائیں کہ آپ کو کیسا لگا۔ اور اس کے لیے ہمارا پتہ نوٹ کر لیجئے nhk.jp/اردو۔ پتہ ایک بار پھر نوٹ کر لیں nhk.jp/اردو۔ اور اب ہمیں اجازت دیجئے،